संगीत सज्जन जितने भी माई पाई सर गुरु ग्रंथ साहिब पातशाह जी के पवित्र चरणा अंदर कोमल चरण अंदर जुड़ बैठे हो, पावन दरबार दियां अमृत वेले दियां हाजरियां अते इलाही बाणी दा कीर्तन नेता प्रति सिख दे जीवन सिख दे कर्म अनुसार नेम अनुसार रोजाना सत्संग हाजरियां भरन वाले हो, गुरबाणी दा मनोहर कीर्तन ये मन नूं सुख देण लई ये मन नूं शांति देण लई ये सड़े हुए मन नूं हरा करन लई ये तपदे हुए मन नूं ठंड पाउण लई इक कीर्तन ही एक आसरा है जो कि इस कलयुग के विख्यातां तों इस कलयुग के तत्ते झोलियां तों इस कलयुग के सड़े हुए मन नूं ठंड पाउण लई इक कीर्तन ही है। यह सड़िया हुआ मन इस कीर्तन नाल ही ठंडा होता है, इस कीर्तन नाल ही इस मन का जहर निकल सकता है। जिवें सपिया दा एक बीन वजा के एक राग की धुन कढ के वह जहरी सप न जहरीले सप न और डंगल वाले सप न अपने वस च कर लैंदा कील लैंदा है, इवें ही यह मन जहरी है, यह मन जहर का भरिया होया, यह मन डंगल वाला है, इनू भी कीलन वास्ते इनू भी वस करन लई इनू भी सीधे रस्ते ते पाउण लई एक गुरु का शब्द एक गुरु का कीर्तन एक आसरा है एक टेक है। रोजाना आप कीर्तन सरवण करते हो सतगुरु के चरण कमला अंदर जुड़ बैठे हो, थोड़े जे अखर सरवण करना फिर समाप्ति कर दिया। एक बार प्यार नाल बोलो साधना कैसा है गुरु का प्यार जिथे असी रोज आते हैं कहो जा आनंद इथों मिलता है आ पंक्तियां तुहाडे सामने पेश करना ते किन्नी दयालता है सतगुरु विच किन्ना दयालु है किन्ना कृपालु है किन्नियां बख्शां दा भंडार है किन्ना रहमतां दा भंडार है। भाई साहब जी बयान करदे भाई साहब भाई गुरदास जी महान फिलासफर गुरमत दियां नींहां रखण वाले गुरमत दियां बुनियादां लिखण वाले सिखी दा सिद्धांत मुढ़ला दसण वाले भाई साहब भाई गुरदास जी कहंदे आंब की सदर कत मिटत आंबली खाए, आंबली खादी हो या इमली अंब की सदर नहीं लेंदी। जे कोई कहे कि इमली खा के मैं अंब की इच्छा पूर्ण कर रही है अंब की सदर रह गई है, भाई साहब जी कहने नामुमकिन है। आंब की सदर कत मिटत आंबली खाए ते दलील पता क्यों दिती है, कहने पिता का प्यार ना परोसी पै पाई है। जो प्यार बापू कर सकता है जो प्यार पिता कर सकता है वह प्यार पड़ोसी तो नहीं मिल सकता, वो नाल दे गुआढ़ी तो नहीं मिल सकता, वो नाल दे संबंधी तो नहीं मिल सकता। जो पिता पुत्र नाल प्यार कर सकता है वह दूसरे तो नहीं मिल सकता। एक बार बोलो आख्या करो ना साधना बहो ही मिल है यो ही वक्त है प्रभु के सिमरन का वक्त समझे ए वारी मिली था ए समा मिले है पता नहीं मुड़के मनुखा जन्म मिले कि ना मिले। कोई कह सकता है कि मैं दोबारा मनुखा जन्म चाहूंगा, कोई कह सकता है कि मैं फिर इस दुनिया से आवांगा, मुड़के नहीं कोई कर सकता, कोई दावादार नहीं कर सकता, कोई इस गल यकीन नहीं कर सकता कि मैं आवांगा। पता नहीं किन जूनों तो बाद मनुखा जन्म मिले 84 लाख जून भोगण तो बाद ए वारी मिलती है ए टाइम मिलता है ए वक्त मिलता है। इनू सफल ना किया फिर चक्कर च पै जाएंगे फिर गेड़ च पै जाएंगे, ऐसा गेड़ है जिड़ा मुकता ही नहीं। 100 साल की एक जून जे 100 साल की मुकती ही नहीं जून, फिर पता लंबे गेड़ च पया बहुत सजाए पया देश लम्बे फिर तो लम्बे चक्कर च पै गए। इस चक्कर नु खत्म करने का एको ही तरीका है, कोई फिर बोलो सदना। मैं जो अखर पेश कर रहा था समाप्ति कर रहा, आंब की सदर कत मिटत आंबली खाए पिता का प्यार ना परोसी पै पाई। अगली पंक्ति भाई साहब जी ने कमाल कर दी है, कहते सागर की नित कत पाइत है पोखर से। सागर कहते समुंदर नु, पोखर कहते छपड़ नु छपड़ी जिथे निका जा थोड़ा जा जल हों। कहते जेड़े खजाने जेड़िया निधियां जेड़िया वस्तुआं समुद्र चो मिल सकदियां वो एक छप्पड़ तो नहीं मिल सकदियां, वो एक निके जे पानी दे टोबे चो तो नहीं मिल सकदियां। जो वस्तुआं सानू गुरु कोल मिल सकदियां
جو اس سمندر چو مل سکتی وہ سنو خدر چھپڑے چو نہیں مل سکتی. ساگر کی ند کت پائت ہے پوکھر ہے کہ دن کر سر دیپ جوت نہ پجائیے. دن کر کہ سورج نے سورج کے مقابلے سے کنیاں لائٹیں بتیاں دیوے جگائی جاؤ وہ مقابلہ نہیں کر سکتی, وہ برابر نہیں پہنچ سکتی, وہ تل نہیں پہنچ سکتی. دن کر سر دیپ جوت نہ پجائیے. اگلی پنکتی ہو رد کر دیتی پائی صاحب نے, کہ اندر برکھا سمان پج سنا کوپ جل. جہا اندر برکھا کرتا وہ مقابلے سے کنویں کا جل نہیں پہنچ سکتا. یہ ٹھیک ہے کہ مشین لا کے پاور لگا کے پانی کٹیا جا سکتا ہے, پر ٹوئیاں دے وچ چلا جائے گا, ٹبیاں تے نہیں چڑھ سکتا, پہاڑاں تے نہیں چڑھ سکتا, اچیاں تھاواں تے نہیں چڑھ سکتا. تو اندر برکھا جڑی ہے وہ سارے تے برابر دیتا ہے, سارے نوں ایک سمان دیتا ہے. اندر برکھا سمان کچھ سنا کوپ جل. تے پائی صاحب جی کہندے نے چندن سباسنا پلاس مہکائیے, جو سگندھی جو چندن وچوں مل سکتی ہے وہ پلاس ہرن اتیادک درختوں وچوں نہیں مل سکتی. جو سگندھی چندن دے سکتا ہے جنگل تو اور بڑے برکش ہیں, اور بڑے پیڑ ہیں, اور بڑے درخت ہیں, انہاں چ سگندھی نہیں, انہاں چ خوشبو نہیں, انہاں چ وہ پیار نہیں جو پیار تم چندر چو مل سکتا ہے. جو چندر پیار دے اپنے وال کھچ لیندا ہے, جدا نیوی چت کرتا وہ بھی اپنے نک کول لے جاتا ہے, وہ بھی سگندھی لین کی کوشش کرتا ہے, وہ بھی ویکتا ہے کہ کی سواگ ہے, یہ کیسا آنند ہے, اس سگندھی کی آنند ہے. ایک بار بولو سارا. ہوں انت بھائی صاحب جی نے حد کر دیتی, کہ تین پنکتیاں کہہ کے چوتھی بھی وہ درشانت کٹیا, وہ سٹا کٹیا, وہ مول کی کٹیا ہے. کہ شری گرو دیال کی دیا نہ آن دیو میں دو, جو دیالتا سدگرو بھی ہے. شری گرو دیال کی دیا نہ آن دیو میں جو آن دیو کا مطلب اور کسی بندے چ نہیں تمہیں مل سکتی. جو دیالتا جو بخشش جو کرپالتا جو میر گرو بھی ہے وہ تمہیں خدرے نہیں کتوں ملے گی, اور کسی تھان تو نہیں ملے گی. شری گرو دیال کی دیا نہ آن دیو میں جو بھائی صاحب جی کہتے ہیں کھنڈ برہمنڈ وہ ات لوک آئی ہے. پرتھوی کے نو کھنڈ ٹکڑے میں چلے جاؤ, جتوں سورج نکلتا ہے جتھے گروپ ہوتا ہے اتنے تک چلے جاؤ. جو دیالتا گرو بچ ہے جو بخشش گرو بچ ہے وہ تم ہور کسوں نہیں ملے گی. اس گرو کے قدموں چ روز آؤں ہاں. آج وہ پنکتیاں پڑھ رہے سر, کیسی پریت ہے, کیسا پیار ہے, یہ تو بھگت رمداس ہی جان سکتا ہے. بھگت رمداس کی بانی کیسا آنند ہے, بھگت رمداس کی بانی بچ کیسا پیار ہے. بھگت رمداس نے ایسے ایسے خلاصے گلان کی جو میں اس وقت آپ جی کے سامنے بیان نہیں کر سکتا. جب بھگت رمداس کا میل ہوا واحگرو نال پربھو نال میل سارے کا ہوا, ہر ایک بھگت نو پربھو نال میل ہوا. جتنے بھگت رمداس کا میل ہوا اتنے پربھو نے انہوں تانا بھی ماریا, ادھر جدھر تانا بھی بجا ہے بھگت رمداس والوں. بھگت رمداس جب پربھو نو ملے تو گلوکڑی پان لگا, پربھو نو گلوکڑی پان لگا, گل نہ لاؤ لگا. تو پربھو نے آخیا رمداس میرے نال نہ لگی, میرے نال سوئی تو چمار ہے میں پٹ جاؤں گا. یہ پربھو آخد ہے فری راگ وچ تو ہی موہی موہی تو ہی انتر کیسا. اے بھگت رمداس آخر گا اے پربھو یہ تو کیویں آخیا کہ میں چمار ہاں, میرے وچ تیرے وچ تیرے وچ میرے وچ بھید کیسا انتر کیسا. بھگت جی حد کر دیتی, اے پربھو تو میرے چمار کیوں آخیا, تو ہی موہی موہی تو ہی انتر کیسا. پر فرق ہے تھوڑا جا, معمولی جا فرق ہے. ہے کی فرق, کنک کٹک جل ترنگ جیسا, پربھو تیرے میں میرے اتنا ہی فرق ہے جی سونا سونے کے کڑے فرق ہے, اتنا فرق ہے. نال ایک اور تانا پربھو نو بھی ماریا, بھگت رمداس بھی بڑا ڈر ہوا ہے. کہنے جو پہ ہم نہ پاپ کرن سا, اے پربھو میرے تو تیری پہچان ہونی ہے, جی میں پاپی نہ ہوا تو تیرو پت پاو کوئی نہ آخے, جی میں گلت کام نہ کروں تو تینوں بھگت بار سکن کوئی نہ آخے. میرے تو تیری انٹروڈکشن ہونی ہے, میرے تو تیری پہچان ہونی ہے, میرے تو تینوں لوگوں نے جاننا ہے. جو کہ ہم نہ پاپ کرنتا اہ انتا تیرے پتت پاون نام کیسے ہوتا, تینوں پتت پاون کوئی نہ آخے, میں چمار ہاں میں نیو ہاں, اس کر کے تیری پہچان ہوتی ہے. پھر کسی ویلے سما ملیا تو یہ وچار کرانگا, پنکتیاں پڑھو ساچی پریت, پھر سماپتی کر دے.